0: اللہ اپنے نور کی طرف جس کی چاہتا ہے رہنمائی فرماتا ہے۔
1: اپنے شرعی مسائل کے حل، روزمرہ زندگی سے متعلق دینی رہنمائی، اہل علم کے مدلل جوابات اور مفید علمی گفتگو سننے کے لیے سماعت کیجیے نور اسلام۔ ترتیب و پیشکش فرقان شاہد قاسمی، ہر جمعہ شام 4 بجے سے صرف FM 107 پر۔
2: Anywhere.
3: कभी भी और कहीं भी आप सुन सकते हैं FM 107। लॉग इन टू आवर वेबसाइट urduradio.qa और डाउनलोड द ऐप QMC नाउ।
4: गर्मी का सीजन और स्पोर्ट्स का एक्शन,
5: लाइव अपडेट्स, बिग मैचेस और नॉनस्टॉप एक्साइटमेंट,
4: गेम ऑन,
5: वॉल्यूम अप,
4: एवरी संडे और ट्यूजडे दोपहर 1 बजे से
5: समर स्पोर्ट्स विद आरजे फजील,
4: ओनली ऑन FM 107।